0: نمبر پہ آ جاتی ہے ہلدی.
1: ٹھیک ہے,
0: یہ دنیا کی بہترین اور طاقتور ترین چیز ہے.
1: ٹھیک ہے.
0: تیسرے نمبر پہ آتی ہے جنسنگ.
1: جنسنگ,
0: جنسنگ بوٹی ہے,
1: ٹھیک ہے,
0: آپ کے لیے بہترین ہے. پھر چوتھے نمبر پہ آتا ہے ادرک, یہ بھی طاقتور میں شامل ہے. پانچویں نمبر پہ آتا ہے آپ کا لہسن,
1: ٹھیک ہے,
0: یا تھوم, یہ بھی ہے. اب جہاں تک ہے اشواگندھا یا اسگن,
1: ٹھیک ہے,
0: اس کا کام ہے کہ یہ تناؤ کو یا سٹریس کو ختم کرتی ہے.
1: ٹھیک ہو گیا,
0: ٹھیک ہے, اور صحت کے لیے انتہائی مفید ہے. آپ کے پٹھوں کو طاقت دیتی ہے, آپ کے دردوں کو ختم کرتی ہے.
1: ٹھیک ہے.
0: اس کے بعد آتی ہے ہلدی, کیونکہ یہ طاقتور ہے, اس میں اتنی طاقت ہے کہ یہ سوزش کو ختم کرتی ہے.
1: بالکل ایسی بات ہے.
0: اور جسم میں کہیں بھی دردیں ہیں تو یہ ان کو ختم کرتی ہے, جسم کو طاقت دیتی ہے تاکہ وہ بیماریوں سے لڑے.
1: بالکل ایسی بات.
0: تیسری نمبر پہ جنسنگ ہے, جو جسمانی قوت بڑھاتی ہے.
1: ٹھیک ہے,
0: ٹھیک ہے, دردوں کو دور کرتی ہے, تھکاوٹ کو دور کرتی ہے. چوتھے نمبر پہ ادرک ہے, تو اس کا استعمال جو ہے زیادہ تر میدے کی دوائیوں میں ہوتا ہے.
1: ٹھیک ہو گیا.
0: یہ میدے کو بہتر کرتی ہے, وومٹنگ کو کنٹرول کرتی ہے, اور اگر جس میں کہیں بھی ورم ہے اس کو یہ ختم کرتی ہے.
1: ٹھیک ہے.
0: پھر پانچویں نمبر پہ لہسن ہے, یہ دل کے لیے بہتر ہے.
1: دل کے لیے بہتر ہے,
0: یہ دل کے لیے بہتر ہے, کولیسٹرول کے لیے بہتر ہے, بلڈ پریشر کے لیے بہتر ہے, انفیکشن کے لیے بہتر ہے. جسم میں کہیں بھی انفیکشن ہے یہ اس کو ختم کرتا ہے, اس سے جسم کو مدافعت کرتا کہ وہ اس سے لڑ سکے.
1: ٹھیک ہے.
0: تو یہ دنیا کی جو ہیں پانچ طاقتور ترین دیسی میڈیسن ہے, جو کہ دوائیوں کے جزء اعظم ہے, یعنی ان کے بغیر کوئی بھی مکمل نہیں ہوتی.
1: ٹھیک ہے. یہ پانچ جو ہیں ہر مرض کا علاج ہے,
0: یہ تقریباً ہر مرض کے لیے جو فارمولے بنیں گے ان میں ان کے یہ جز کے طور پہ شامل ہوتی ہیں.
1: ٹھیک ہے. اچھا حکیم صاحب, آپ نے ابھی کچھ دیر پہلے بات کی, ایک دیسی طریقہ علاج ہے, آپ نے ایک آیورویدک کے بارے میں بات کی ہے.
0: جی جی.
1: اس کے بارے میں ذرا بتائیے گا, یہ کون سا علاج ہے؟
0: دیکھیں آیورویدک بھی یہی ہے, لیکن اس میں زیادہ تر ہوتا ہے کہ رب تیار کرتے ہیں, یہ زیادہ انڈیا میں ہے.
1: اچھا, یہ حکیم صاحب جو دیسی طب ہے یہ بھی بیسیکلی انڈیا سے آئی ہوئی ہے؟
0: نہیں, یہ آئی ہے یونان سے.
1: یونان سے
0: جب یونانی یہاں آئے ہیں اس کے الیگزینڈر کے ساتھ,
1: ٹھیک ہے,
0: تو اس ٹائم جو لوگ ساتھ آئے تھے وہ کیونکہ طب سے وابستہ تھے, یونانی طب سے, اور وہ جب انڈیا میں رہے ہیں تو وہاں سے پھر انہوں نے وہاں کے لوگوں نے مقامی لوگوں نے ان سے سیکھا, اور اس کے بعد یہ چل سو چل ہوئی.
1: ٹھیک ہے.
0: تو باقی اگر دیکھا جائے تو یہ اس سے بھی پہلے.
1: اچھا حکیم صاحب, بہت پرانی ہے
0: یہ, پیغمبروں کی میراث ہے.
1: ایسی بات ہے, انشاءاللہ اس پر ایک شو بھی کریں گے. آپ کو ہم دیسی طریقہ علاج کے بارے میں حکیم صاحب آپ کو بتائیں گے کہ کتنی پرانی ہے یہ.
0: دیکھیں بالکل اس میں بہت ہے, اسے آپ کہہ سکتے ہیں کہ یہ اسی لیے کہا گیا کہ یہ پیغمبروں کی میراث ہے.
1: ٹھیک ہے.
0: کیونکہ جو بھی پیغمبر آیا ہے وہ اپنے ساتھ علاج لے کے آیا ہے.
1: ایسی بات ہے.
0: اس زمانے میں تو خیر یہ نہیں تھی چیزیں, اس زمانے میں وہ لوگ اسی مطابق, اور اسی لیے کہا گیا تھا کہ اگر تم میں سے کوئی بیمار ہے تو وہ کسی اونچی جگہ چڑھ کے پیشور ڈالے.
1: ایسی بات ہے.
0: تاکہ کسی کے پاس اس کا علاج ہو اور وہ بتا سکے.
1: ایسی بات ہے بالکل.
0: لیکن زمانہ بدلتا گیا ہے, جدت آتی گئی ہے. بہرحال اس کو بڑا تفصیلی پروگرام ہو سکتا ہے.
1: اچھا حکیم صاحب, جتنے بھی آج کل اس دنیا میں علاج ہیں, چاہے ایلوپیتھک ہے, بہت سارے علاج ہیں, نام دیتے چاہے تو لمبی ساری لسٹ ہے, یہ سارے جو ہیں دیسی یعنی کہ طب سے نکلے ہوئے علاج
0: ہیں. بالکل, یہ درخت ہے اور یہ سارے اسی کی برانچز ہیں, نکلی
1: ہیں. ایسی بات,
0: کیونکہ طب پہلے آئی ہے, ایلوپیتھک اس کے بعد میں. ہاں یہ ضرور ہے کہ ان لوگوں نے ریسرچ کی,
1: ہاں
0: اس کو جدت میں ڈالا.
1: ایسی بات ہے, ایسی بات ہے. ہاں
0: ہم لوگوں نے اس پہ ریسرچ نہیں کی, جو پہلے ہمارے حکماں حضرات کر گئے ہیں وہی ہے.
1: یعنی
0: کم ہو رہی ہے
1: کہ سارے علاجوں کو جو پرنسپل ہے, جو ہیڈ ہے, وہ دیسی طریقہ, اچھا حکیم صاحب آپ کو میں ایک بات بتاؤں, ہمارے لوگ تھکتے ہیں علاج کرا کرا کر, فلاں جگہ گئے, فلاں جگہ گئے, لیکن آخر میں تھک ہار کر جب وہ مایوس ہوتے ہیں تو وہ دیسی طریقے علاج کی طرف
0: دیسی کی طرف.
1: اور آخر کار ہم نے دیکھا بھی ہے کہ ان لوگوں کو جو شفا ہے وہ دیسی طریقہ علاج سے ملی ہے.
0: دراصل اس میں نقصان نہیں ہے.
1: ہاں جی ایسی بات ہے,
0: اس میں نقصان نہیں ہے, اس میں فائدہ ہی ہے. اور دوسری بات یہ ہے کہ بغیر کسی سائڈ افیکٹ.
1: ایسی بات ہے بالکل.
0: وہ آپ اس سے فائدہ اٹھا سکتے ہیں
1: بغیر کسی سائڈ افیکٹ کے. انشاءاللہ آپ کو ایک اچھا اور بہترین رزلٹ ملتا ہے. خواتین حضرات, دیسی طریقہ علاج, جتنے بھی آج کل علاج ہیں فی زمانہ جو چل رہے ہیں ان سب کا ہیڈ ہے, کیونکہ دیسی طریقہ علاج بہت صدیوں پرانا ہے. اور یقین کریں اتنا بہترین, اتنا لاجواب رزلٹ किसी भी तरीका इलाज का नहीं है, क्योंकि बाकी जो दवाइयां हैं आप पूरी जिंदगी खाते हैं वो आपको साथ एक नशे की तरह होते हैं आप, क्योंकि वो स्टेरॉइड इसमें इस्तेमाल होते हैं और देसी तरह के इलाज में कोई स्टेरॉइड नहीं होता। सो आप इंशाल्लाह जैसे ही इसका कोर्स मुकम्मल करेंगे उसके बाद जो आपकी बीमारी है वो मुकम्मल तौर पर खत्म हो जाती है, जो बाकी आप इलाज करवाते हैं पूरी जिंदगी आपको दवाइयां खानी पड़ती हैं।
0: ऐसा है
1: ना कि सब तक मरते दम तक आपको दवाइयां खानी पड़ती हैं।
0: कुछ मर्ज वाकई ऐसे हैं कि जिनकी दवाई आपके साथ साथ चलती है।
1: ऐसी बात है, यानी कि ब्लड प्रेशर पहले पहले हो गया हकीम साहब?
0: ब्लड प्रेशर हो गया, आपकी शुगर
1: हो गई है। अच्छा शुगर, हकीम साहब देखें हमारे यहाँ शुगर के नाम पे इतने किस्म किस्म के इलाज हैं, लेकिन लोग अगर देसी तरह के इलाज की तरफ आ जाएं शुगर के
0: और तो हैं
1: बीमारी मुकम्मल खत्म होगी।
0: लोग हैं अपने तौर पे वो देसी इलाज टोटके करते हैं और काफी देर तक चलते हैं, उनको किसी किस्म का कोई मसला नहीं होता।
1: ठीक है,
0: कई चीजें ऐसी हैं जिनको आप अपनी हालत में इस्तेमाल कर सकते हैं।
1: हकीम साहब और दूसरी बात ये है कि कुछ लोग ऐसे हकीमों पर भी एतबार कर लेते हैं जो मुस्तनद नहीं होते, यानी कि हफ्ते में एक दिन आते हैं आपके शहर में आ गए, आप किसी सड़क पे चलते हुए मिल गए, हफ्ते में एक दिन आते हैं। सो ऐसी अवेयरनेस देनी चाहिए हकीम साहब जो मुस्तनद नहीं है।
0: ऐसे ही लोग जो है वो इसका कह लें कि इसका शर्मिंदगी का या इसकी बदनामी का बायस बन रहे हैं।
1: ऐसी बात है,
0: क्योंकि इतनी अवेयरनेस होती नहीं है कि वो लोगों को भी बता सकें।
1: ऐसी बात है,
0: और बस ये है कि बस एक दो जड़ी बूटी का नाम देखा और बस ठीक है।
1: अच्छा हकीम साहब मैंने ये भी देखा है कि सबको एक जैसी दवाई दे रहे हैं।
0: ऐसे ही है तो वो गलत है।
1: ऐसी बात है, तो सामीन इकराम एक मुस्तनद और तजर्बाकार हकीम अपने लिए ढूंढा करें, इसलिए हम इस्लामाबाद रावलपिंडी से आपके लिए बहुत ही काबिल और तजर्बाकार हकीम ढूंढ के लाए हैं, हकीम सैयद मशकूर अहमद शाह साहब। बिल्कुल जनाब, हकीम साहब कल सुबह मौजूद होंगे अपने क्लिनिक पर और मरीजों का चेकअप आना जारी रहेगा। हकीम साहब शो का टाइम भी खत्म हुआ चाहता है।
0: बिल्कुल,
1: बहुत मेहरबानी, तो बिल्कुल जनाब आप लोगों ने गुफ्तगू समाज फरमाई देसी तिब के एक चमकते धमकते सितारे और तजर्बाकार हकीम जिनका पिछले 30 सालों से देसी तिब से वाबस्ता हैं और बहुत ही तजर्बाकार हकीम हैं, पाकिस्तान के बहुत सारे शहरों में अपनी खिदमात सर अंजाम दे चुके हैं, अब आपके शहर टांग में अपनी खिदमात का आगाज कर चुके हैं। तो बिल्कुल सही, आप लोगों के लिए मौका है टांग को मजाफात वजीरिस्तान के जितने भी लोग हैं, इंशाल्लाह हकीम साहब रोजाना अपने क्लिनिक पर मौजूद होते हैं, कोई किस्म की छुट्टी नहीं होती और सुबह 8 बजे से लेकर शाम 4 बजे तक अपने क्लिनिक पर मौजूद होते हैं और मरीजों का चेकअप मुआयना रोजाना शुरू होता है। तो बिल्कुल जनाब हकीम साहब की दवाखाने की कोई छुट्टी नहीं होती, यानी कि अलशिफा दवाखाना हर दिन खुला रहता है। एड्रेस नोट फरमाइएगा, अलशिफा दवाखाना शवाल मार्केट नज ट्रैफिक पॉइंट टांक सिटी। मजीद तफसीलात और मालूमात के लिए और शो के बाद हकीम साहब से राबता करने के लिए नंबर नोट फरमाइए 0319-55-23-404 पर आप कॉल कर सकते हैं। इंशाल्लाह कल हकीम साहब सुबह 8 बजे से लेकर शाम 4 बजे तक अपने क्लिनिक में मौजूद होंगे, यानी कि अलशिफा दवाखाना में, अलशिफा दवाखाना शवाल मार्केट नज ट्रैफिक पॉइंट टांक सिटी में। इसी तरह मेरे प्रोग्राम का टाइम भी खत्म हुआ चाहता है। उम्मीद करता हूं आज का शो आपको पसंद आया होगा और इसी के साथ मैं अभी आप लोगों से चाहूंगा इजाजत। अल्लाह हाफिज, अल्लाह निगेबान एंड अस्सलाम वालेकुम।
2: इट्स 2 o'clock आवरली टाइम चेक इज ब्रॉट टू यू बाय रेडियो अमन, जन रंग अमन।

ब्यूटी सोप हम इस्तेमाल वाले शी जनाब बिल्कुल सी बेफिक्र उसी शी जानला इंतखाब की सी जानला रवाली सी न्यूट्रिशन कॉस्मेटिक्स पाकिस्तान भीमेश न्यूट्रिशन स्पेशल न्यूट्रिशन ब्यूटी सोप टूल यूज का वाले शी हाँ पा आसाना सरल सी मार्केट की मिले विदले शी माता अखपल अरमान भाई जानान भाई ए माता अखपल अरमान भाई जानान भाई तुम्र ले वने दा माता जान भाई माता अखपल अरमान भाई जानान भाई तुम्र ले वने दा माता जान भाई औ ग्रांट की दमीनी तो आसमान भाई ग्रांट की दमीनी तो आसमान भाई तुम्र पासान बंदे ग्रान भाई उस जमुंग जमीने मोहब्बत की सा उस जमुंग जमीने मोहब्बत की सा यार टूल दिक्कली मुशुमान वाही उस जमुंग जमीने मोहब्बत की सा यार टूल दिक्कली मुशुमान वाही और जब अगसो शुंडु चीज हुआ है जब अगसो शुंडु चीज हुआ है हम दाप नसर रो सुरु शुंडु कुर्बान वाही जब वो शुंड जिसम दाप नरोस रोशुंड कुर्बान भाई और मादा तुरु गुरुनो शहजादा गणी मादा तुरु गुरुनो शहजादा गणी जानत हपिरे दरोहिस्तान भाई ए माता मादा तुरु गुरुनो शहजादा गणी जानत हपिरे दरोहिस्तान भाई चतच मलुम भी दवेश बरहा ستچ ملوم وی دویش برخا اگا خلق طول عمر تالان بای او قتل چی انسان شو دا انسان پلاس قتل چی انسان شو دا انسان پلاس تو بدی انسان تا اوس انسان بای او تا چی دا رومان غیگا پرانیسی دا اے تا چی دا رومان غیگا پرانیسی دا ساسی ما بسندر دا رومان بای تاچی درمان غیگا پرنسی دا ساسی ما پسندری درمان وائی ویلکم بے کیا اوستی ڈیمش گل گل آوری دن دا پروگرام بلکل جی تو پیشکیشی دا نو ٹینشن کسمیٹکس پاکستان پتاؤن سے رہتی نو ٹینشن کسمیٹکس پاکستان کی دیر بلا پروڈکس ملاویشی جس تو سی ہائی سخ کلا دا پارا خیلتی بلکل اسی میں اس کے والے شیپ ہو سفر 313-725-784 میں نے بلکل مشتہ پتی پروگرام شے سکھا والے شے تو سی اسی میں اس کے والے شے بلکل جی مختلف زیونوں نے دیگا اسی میں سے روان دی اسی میں سے موسیقی

0: फेस वॉश में न दे रावड़े ये खुदाय पाकसी ओवले दे न दे रावड़े दा वले दा पस दा सावर मजी दा सावर मजी ओवले दे न दे रावड़े जी रावड़ में उस लाडीली फेस वॉश से मलोम जिले लखई दरी ये खुदाय पाकनो ये खुदाय पाकनो शाबाश है ना लाड़से लाड़से लाड़से जाला मजेदार द कुलाज न डक विटामिन सी फेस वॉश द न्यूट्रिशन कॉस्मेटिक्स पाकिस्तान रवालेशा अस्सलाम वालेकुम लाला जाना एक बार फिर आपको न्यूट्रिशन की शो में वेलकम कहते हैं लाला जाना में अभी इस वक्त न्यूट्रिशन शैम्पू और विटामिन सी फेस वॉश यूज की माशाल्लाह लाजवाब रिजल्ट है महीन फ्रॉम टोरंटो किसी महीन सरंगा रिजल्ट मने ओके ना सी हाँ रिजल्ट मने ओके ना सी या मन मनेशा मैंने आजमान में मना सीखे पी दी सी उस गोरे हाँ दाद नोटेंशन विटामिन सी फेस वॉश रिजल्ट देखा सी मतिउलाद शेख सुल्ताना न्यूट्रिशन विटामिन सी फेस वॉश मसरा मिलावेशी नजमान भाई ओके ना वपीर दे रहमान सा मिलावेशी जनाब न्यूट्रिशन तमाम प्रोडक्ट्स विटामिन सी फेस वॉश द जनाब इमन मतिउलाद भाई सर शेखर के हासी दिन लवासी गुलसासरों मिलावेशी पो शेखर की बिलाल जुमा सर नजीर मस्जिद कुबा सर होता खेर जनाना स्टोर सर हम रिमेश प्रोडक्ट मिलावेशी हाँ पोशी गरे हाँ विच इज हाँ पो दरग नजी अच्छा जी चू तमी वेट वो खूब नरत लाए रेमला जी देर मनन थैंक यू खुशाल से अस्सलामु अलैकुम वालेकुम अस्सलाम जी भाई जाना खालो तो भी आया भाई जाना विच मनसी फेस वॉश पूछो रहता है जी मानो ना दाद दाद तासु करना देखा अस्सलाम ना रेड पूछते नहीं कहवे विच भाई दिमाना हो बतीचे में जरबत खान हजीता 150 रुपए का रहे वाड़ी ब्या ब्या पटा दुका हम रुकवी पैसे खीन वाकर से बावत से और के बावा हम पैसे वरवाला खा अब वो बत्ती जी मंदी पैसे जुकुमने के ना ओवर केने दिशा पैसे वरवाला खा अच्छा डबल डबल कैसे उम्र लड़के शिव बरकी से बच्ची सिद्रामान बिठाने तेरे डाले चगम लमी मीना गम लमी मीना गाड़ा वरकड़ा गमी गम गंसर अवाड़ा उमाया ना वाह वाह दाव غم لامی ٹھنگ غڑا ورکڑا غمی پا غم زان سے روڑا ہو میں واہ دیر خواہ عمرڈ کے زی جناب برکی سے عمرڈ کے ملاویشی نوٹینشن تمام پروڈکٹ جانزی بیس رکھا سی اگر ڈیس ہم پا کشن ملوی برکی سے منو نور کش پرشنہ کہا ہاں اچکم دکنے کمپین کا وہ گوری سی دب برکیانو تو آچی برکیانو تاسو سیرم ویتے نوٹینشن پروڈکٹس اسم لوالا ہاں برکنتا میسج پیغام ورکول دا برکی سے تاکار دشا خوش بھائی نوٹینشن ویٹامن سی فیس واش دا سی خوشبو دو لکا ملٹی والا کیل سی ایک ہے نا قسم چھ ماتا ڈیر فون رکوی زوائی ما چھ لکا لشو خرمز گزارا ویسا رکوائی گزارا شا چکم دا سینا چکم دا تاسپ گلس کی زاندہ چھولی چھ بی بی ملو شوی ریتی یارا شدا ویچ منسی دا ملٹی ولا چکم فیس واش دی دا وروا چھ یا خدا یا پاک دا دم پو بلغم سروان اڑای خان for you for we have usually ran agli for hope ken ki ap hope ken he rakhwe che darbash mung kho azri kirine ne nazman zamun kalita ole narazina nazman sasu kalita zake nazarazina chishum padakyo sha achiki madok nasi जान जान जिगम देते हैं गुरु दासे करते हैं शेखा और बोलो ऐसी आज तो डाला ही गुलु भाई जान आप तो आवाज तो देते हैं 10,000 लोग आवाज उसे देते हैं 10,000 लोग लेकिन वो सिर्फ मेरे बुलाने पे आएगा वाह वाह देर लाइला खैर लाइला खैरी न्यूट्रिशन करंट चिचे से मले हाँ तो बिल्कुल रिजल्ट को मानती हूँ महीन फ्रॉम टाउन के रिजल्ट को बमाने शा रिजल्ट ये न मने के नाम से नोबिया वतो खेन वकार हम न मने नजबान भाई इकराम आपको सलाम देते हैं न्यूट्रिशन कोल्ड क्रीम और ऑफिशियल हर्बल स्प्रे इस्तेमाल करती हूँ और अभी न्यूट्रिशन विटामिन सी फेस वॉश रावाड़ू हा रावाड़ू जी रोनेश तनखा डेर मन सी अच्छे पखला दिसड़े सल गुना पटकड़ी होखियारो खलको होखियारो खलको किंग द खुले जलेबी बाबा सलीम कड़ी खेल से अलका वाले जरिन रावले नंस बाशा खुश भाई असम चिकलन में नोटियन शेन मिटवन सी फेस वॉश इस्तेमाल दिया गवरसन में ताता जीप रशे दे खुजमा ओनो जीप रशे दे ना जीप जिगम दे के ना दर ना रोबास दा रोबास ही दा रावले जी और दा चिकम दुख ना दा राके माने ऐसे दा सब मतलब जीप के पिंड की दा खुदा खुदा अथुबन समझ गयो कलिवालो के ना सुकर बजी सुकरो लगे ना वो दच्छे उठाएं बहु के ना से अगर बोलते सब जी वैसे चाय बुद्ध अच्छे ले वाके ना सुकर बो मिलमारा ओन शिके ना कोर पला से ये तो और समय थे जी चाय बुद्ध अच्छे ले वाके ना जी मेना ना ना आला देखा दरोगे से मैं उस वावा सड़े ची चिक शुकुर तरवान शुद्ध विधि उस दिच्छे अच्छे ले वाके ना खुदे मुसलमान है ना लेकिन दनियत ती भी दिच्छे अच्छे लोग पियो इच्छा के ना से आज उस कुर तरवान शुद्ध विधि में से छह बुद्ध अच्छे ले वाके ना तास वाला गलो बता हाँ गुड मस्वशीन ब्रो कैसे मुसरत मुस्कान को सलाम आए महीन महीन मनने सी वचा हाय मेशा शिंपाड़ा की ऐता ब्यारो शाय ब्याता मेश का सा हमा सा सुबास के बाद ना उस से बने दा हर से ना सुस बने के वे उन मतेर शखन सी उस बने के वे गुड आफ्टरनून स्वीट ब्रो हाल सुनाओ कैसे हो पूरे सिस्टर को सलाम आई एम रूबा मलिक डेरे मन सी जुनब में लतान बगीर संग जुनब दरान बगीर संग दुख दु चान जुदे मड़कड़मा खलग बदचान बगीर संग खलग बंदीस ने की शखा खलग छ बुरबारे السلام علیکم وعلیکم السلام سنگے چھ نازمان بھائی ز پروگرام اور وہاں پر لنک دے منل چھ ملتان تا روانی ما پ ڈبی چھ اور مما شلا لو ڈبی چھ نو سے ہاں دیر منن چھ تھینک یو سو مچ یو جان منن چھ خوشال شی قدر من شی ہا بنڈل بنڈل اف تھینکس یو جان منن تھینک یو جی دا فیڈ بیک راکور مسی یو جان منن خوشال وسیش अच्छा जी बिल्कुल सासु कॉल सरफ तरजम जी लाइव प्रोग्राम न्यूट्रिशन कॉस्मेटिक्स पाकिस्तान के जी बिल्कुल सासु कॉल और किस कम देखे बिल्कुल 0963 5611 438 मंदी बिल्कुल कॉल के वाले से सो लेट्स सी फर्स्ट कॉलर ऑफ द शो गुरु सुख देरे से रहा कम से ना दिया अस्सलाम वालेकुम
1: वालेकुम सलाम
0: जी जनाब सु खबर है क्या कम से ना
1: अब्दुल जलील खबर
0: है अब्दुल जलील खबर है जी जनाब दिचांक ना चल अब्दुल जलील से बशी जोड़ी बरबारी بالکل عبدل جلیل سے اول جل مکال کڑی کس رنگ سے اچھا دویم دریم زل دے لکھا ماں سر دیپا اول جل خبر کی شما تو خدا سے لگی شی اچھا مصر مخ کے خبر شوی دی شام بیا ہما شلات سے بلال مارکیٹ کے بن
1: روڈ بند دکان دے
0: اچھا بلال مارکیٹ بن روڈ میں دکان دے جی پا دکان شی دیمیش اچھا کم خوشبو محل
1: عربی خوشبو محل
0: سی نوٹینشن دی بکیشی دی او کنا سی
1: نوٹینشن ټول اویلیبل
0: دی. اچھا نوٹینشن ټول پروڈکټس تاسو اویلیبل دی. ډیر زیات مننه، خوشاله شي کې درمن شي. یو جهان منل جی چې تاسو راوړی دی او استعمال کړی مو دی چی اور خلکو لای ورکوي. ښا ضرور شامل پروڈکٹس دی نمگا تاسو خلق جڑی جی تاسو ایڈریس مجھ شامل کو سی ڈیر من جی ڈیر من خوشحال شکر منشی.

ज्यादा सेल खैबर पुख्तूनख्वा में इश्मा का है। मेरे बहुत से दोस्त हैं पंजाब के, उसकी बड़ी बड़ी कंपनियां हैं, तो वो अक्सर मुझे कहते हैं कि यार पता नहीं आप क्या करते हो, हमारे लड़के आपसे बहुत परेशान है, हमारे डिस्ट्रीब्यूटर बहुत परेशान, कहते जी जो भी आता है बस इश्मा इश्मा इश्मा। तो मैं हंसता हूं, मैं कहता हूं यार बस ये अल्लाह की तरफ से है, तकसीम है। तो ये है ना कि सबसे ज्यादा सेल इसी का है, लेकिन हम याद नहीं कर सकते बार बार या अनियर या कुल के हम याद नहीं कर सकते, क्योंकि हमारा माशरा ऐसा है और हमारा माहौल ऐसा है कि कुछ चीजों में खामोशी और पर्दा रखनी चाहिए और पर्दे के साथ बात करनी चाहिए। इश्मा नूर दबाबो जैना वैचि भाई तादम सलाम दे, इश्मा मुल्तानी मिट्टी डेरा खिस्तदा, इश्मा राइस मुल्तानी मिट्टी मास्क इस्तेमाल ले शही, इश्मा जाफरानी मुल्तानी मिट्टी चिकम दा पागी की मेंतोल दी मख्तर लयखी, और राइस चिकम मास्क दे पागी की सीरम दे। आई एम अबू जर दशंकरना, आई होप यू विल बी फाइन, द प्रोग्राम इज अ वेरी नाइस, से सलाम टू ऑल लिसनर एंड स्पेशली इनाम मामू, थैंक यू। सलाम अलैकुम इकराम भाई, अनिल आई एम द अवरगजोना, इकराम भाई कप्रेम गंडू साथ प्रोग्राम अमौरु मुस्कान हमरा सर अमल गरी द करक रेडियो दल सफा कार के हां माशाल्लाह मुबारक शाह। सलाम अलैकुम इकराम भाई, हाउ आर यू, माय फर्स्ट एसएमएस इश्मा फार्मूला क्रीम सो अ वेरी बेस्ट एंड नाइस मी जोनी फ्रॉम कलियास। अगर हम देखें ना तो ओवरऑल जो क्रीमें हैं, व्हाइटनिंग क्रीम है या जो ब्यूटी क्रीमें हैं, उसकी रिटेल बहुत ज्यादा है और रिजल्ट का तो अल्लाह को इलम है कि और कंपनियों के जो प्रोडक्ट है उसमें रिजल्ट होगा या नहीं होगा, क्योंकि मुझे तो पता नहीं है, ना मैंने कभी ट्राई की है, ना पूछने का भी कभी मैंने गवारा नहीं समझा कि मैं पूछ लूं, हमेशा अपने ही काम से काम रखता हूं। तो मैं अपने इश्मा फार्मूला ब्यूटी क्रीम के हवाले से बता दूं तो 300 रुपये बहुत ही मुनासिब रेट और मुनासिब कीमत है, और 300 रुपये में फिर आप जब इश्मा फार्मूला ब्यूटी क्रीम लेंगे या इश्मा ब्यूटी क्रीम लेंगे तो ये आजकल वाली क्रीम है नहीं। इश्मा ब्यूटी क्रीम 2018 में मैंने लॉन्च किया है और इश्मा फार्मूला क्रीम 2019 में मैंने लॉन्च किया है, और अल्हम्दुलिल्लाह ट्रेंड के साथ मैंने इसको चेंज नहीं किया कि भाई ये ट्रेंड है ये ट्रेंड, इसका नाम चेंज कर दो, पूरा नहीं कर सकते हम मार्केट के लिए, और दोनों पे 300 रुपये कीमत है। तो 3-4 दिन जब आप लोग रात को चेहरे पे लेप करेंगे या दिन को भी लेप कर सकते हैं, जब भी आपको टाइम मिलता है 3 से 4 घंटे के चेहरे पे आप लेप करके छोड़ दें, तो 3-4 दफा के इस्तेमाल से आपके चेहरे से दाग धब्बे चाइयां कील महासे जाने लगेंगे, चेहरा आपका खूबसूरत प्यारा लगेगा, लोग पूछेंगे आपसे कि भाई आप क्या इस्तेमाल कर रहे हो या बहन क्या इस्तेमाल कर रही हो। तो इश्मा फार्मूला ब्यूटी क्रीम आपको किसी को बताने की जरूरत नहीं होगी, बल्कि आपकी खूबसूरती आपका चेहरा वो गवाही देगा कि भाई ये कोई चीज इस्तेमाल कर रही है या कर रहा है। फरमानुल्लाह दबाजोड़ना वही चिक्राम भाई तातम सलाम दे सिंग सेवा जद बाजोड़ना फरमानुल्लाह करा करी वाला यमा जमा स्टोर दे करा करी एंड जन स्टोर चौतरे बाजार प्रोग्राम दे होमा वर्मा आओ जमुंग सरा द चौतरे बाजार के द फरमानुल्लाह करा करी वाला सरा द इश्मा टोल प्रोडक्ट मिलावेगी पोईश हुई ना आओ बस पोईश हो खलक हाँ। सलाम अलैकुम इकराम भाई सिंह है तनहा फ्रीदैया मा फोन पिली कमरा गले बछुड़िया लो या खजश मामू आवाज दे बिल्कुल क्लियर दे सवाल का वक ना कंड कला इनाम यमा द दीर बालाना नमना तकम जवाब राखी ना तो यो रजम वे ना रानले शाह हुसैन यम जमा दुकान एड्रेस दे चिराग दिन कले शाह हुसैन जरे पीको एंड इश्मा कॉस्मेटिक सेंटर। अच्छा होजरी एंड पीको एंड इश्मा कॉस्मेटिक सेंटर दातवाई के ना ज सुमैया यमा द करक ना ज सोकम सुमैया चित द करक नहीं हाँ जम दी खबर नहीं हम खान मायरा खटकी मा इकराम भाई सिंह है शुक्र देखा माँ इश्मा हर्बल स्प्रे इश्मा हर्बल आयल वेर खेस्ते रिजल्ट इश्मा हर्बल स्प्रे लुई कमाल दा दे ना अल्लाह दीन की कमजी बाने जख्म रालू स्पून रालो खारख रालो उर्बो सर कमजे उसको इश्मा हर्बल स्प्रे पे फोरन बदरता आराम मिला उसे जमा फर्स्ट SMS दे जस्ता सुखोर यमा सलाम दर तकोम वालेकुम सलाम खोर हर कलर आशी वहीद अकबर यमा द मरदान ना पखेर वहीद से जमा विख्त ग्रोथ न कई सवर लरोड़ मा इस्ता सो आयल इस्तेमालो मा आयजा खान द तगबीना इश्मा हर्बल आयल सर मालिश का और इश्मा ओनियन शैम्पू या इश्मा आमला शैम्पू जदवानों के हरियो मिलावी के इस्तेमाल हुआ इनशाला ग्रोथ बकई द जनानो विख्त ग्रोथ हम कई जनानो विख्त ब्याम रखी लग खुआरी खुआरी खा दिन की जनानों के बता सो चढ़ गंजिया नहीं ली दिली। अस्सलाम वालेकुम इकराम भाई सिंह है अब्दुल गफूर यम द टांक ना अम्मा खेलो ना दसर इश्मा प्रोडक्ट मिलावी इमरान कुंडी द लकीना डेरा मनाना सीमेंट फैक्ट्री द रपीजू अस्सलाम वालेकुम इकराम भाई जीनत यमा मां सर ईमान होमदा तासो सलाम दर कही वालेकुम सलाम ईमान अस्सलाम वालेकुम इकराम भाई हसन अहमद फजलेबाद मां इश्मा टूथ पाउडर सरप्राइज दे 200 रुपये के जमुंगा इश्मा हर्बल टूथ पाउडर दी द गाखुनो द खड़ पड़ रंग खत्म गाखुन खिस्ता कई द खुले बदबू खत्म और उरुना बदी विनम नाराजी और द शांति इश्मा हर्बल स्प्रे पर 250 था इश्मा क्रिक क्रीम पुंदो बांधे लगोले शही पो तलो बांधे द गुतो पसुको बांधे द गुतो द गुरतुन नहीं द मंजूना दा
خراب وی بدن دی پوخی زخم راشی کمزے اس وزی سیدا یا سپونه دے یا خر ماشومان ڈائپر پم پر دوجه پخ دی دا ټول اشما کرک کریم سره ټیکی کی خله کې دننم لگولې شي خله دی پخدا اوری دی خوګ دی اشما کرک کریم هربل پروډکټ دی دا په 300 روپے ملایو کی اشما هربلایل کې 120 ml په 500 دی او 200 ml 2500 دی اشما هربلایل کا ورکوټې بوتل لای کا غټلې دا تیل خو به تسکی دا خو تاسو بیماریانی ټیک کی لاسون خو ملا در ټیک کی سیدا خو دا چې کم کاغذ ډبې دی باندې خپل موبایل نمبر ولیکي خپل نامه به ولیکئ کم دکاندار نامه غسته داغه نامه یا کم علاقے سره تعلق دی اغه او جمع کئ نو دی 20 تاریخ پورې زموږ د مردان را ټولیږي په 25 تاریخ به د مردان ډراوی کم خوش قسمت به دغه یو ټوکن یو کوپن راخیږي په قراندازي مکمل د عمره پیکج دی بیا به دینه بعد د نو شیراوی بیا به ان شاء الله دغه شانتي دا 400 او د نور علاقې او بیا پېښور او نمبر په نمبر باندې به ډراګانی کوو فل حال د نور چې کمش مهر بلایل استعمالوي دکاندارانو سره جمع کوي خدا مردان والا چې کم دی کنه نو دا دکاندارانو رونو تم زما درخواست دی او شاپې سلم ګرځي راټولی نو دا مردان والا خو خامخا ځان سره شمه هربلال ډبې مپرې دی دکاندار لور کوي او دکاندار تو وای چروره تکل ډرال زینو دا ځان سره ډرال یوسا او یا یاد سره شاپې سل لور کا دا شاپې سل نمبر دی ځان سره لګ نوٹ کوي زموږ د مردان ډیسټریبیوټر دی 03161877808 د جمعې پورې زما زیګر درو نه سلور پورې دغه پروګرامي نن ما سره ملما کېدو خو بس ملما نشو لاز باندې راتلو راتلو رانه ووت وای څنګه بھائی مولانا وحید اللہ ام د برکینا څنګه مولانا وحید اللہ صاحب دین علیہ السلام علیکم اکرام بھائی زما دکان دے نظام بازار سٹینڈرڈ اسکول تا مخامخ او د اشما تمام پروڈکٹ را سره ملاویږي نور دراز خان اور نظام خان سلیمان د بنو نا ویلکم الک سلیمان سرجی څنګه امتیاز احمد یم د باجوڑ پاٹک نا ویلکم امتیاز احمد ادین علاوہ چکم دے نو وہی حبیب آئے ہم دبا جانا دا فون پلی کم راغلی وی ڈیرا مننا و استا مور تم اسلام وعلیکم السلام سویٹ مامو تا تا ٹولا اوریدن کو تم اسلام دے وعلیکم السلام بیمار ہم ٹولو تم درخواست دے چی دوارا تو کی سارا خان دخکولی مردان نا لائی سے حد در کی خوری لائی دبا دوستر کو ساتا خان بھائی آپ یہ بتائے کہ اشما میں نقل بھی ہے یا بالکل اثر نہیں کرتے اصل کریم کی پہچان کیا ہے اچھا اصل کریم جو ہماری فارمولا بیوٹی کریم ہے نا اس کی پہچان یہ ہے کہ جب آپ اشما فارمولا بیوٹی کریم کی یہ ڈبی کھولیں گے تو یہاں پر 03-342-311-22 میں یہ نمبر لکھا ہوا ہے انعام کا اس میں آپ کو اکرام اکرام لکھتا ہوا نظر آئے گا اور اس میں کوئی نقل نہیں ہے لیکن پھر بھی احتیاطاً میں نے آپ لوگوں کو بتا دیا اور ایسی کوئی بات نہیں ہے کرک میں بہت اچھے دکاندار ہیں اور سب کے ساتھ اشما کے پروڈکٹ اویلیبل ہیں اور انشاءاللہ آپ کو ریزلٹ ملے گا جو بھی پروڈکٹ آپ استعمال کریں گے انشاءاللہ اشما کا آپ کو ریزلٹ ملے گا اشما میں کوئی نقل نہیں ہے ٹھیک ہے کل پھر ملیں گے انشاءاللہ کل تک اللہ نے کہبان اور مہربان اشما کاسمیٹک زندہ باد پاکستان پائندہ باد دلوی اللہ پامان

جناب سپیر کی چار بج چکے ہیں جناب اور چار بجتے ہی آپ کی خدمت میں ہم حاضر ہوتے ہیں آپ لوگوں کے لیے کیسن نیچرل پاکستان کا لائیو اینڈ لائیو براہ راست پروگرام لے کر جس کا نام ہے کیسن ٹی ٹائم. جی جناب سلام قبول کیجیے گا. آج ہے ہفتے کا دن 29 ربیع الاول 12 ستمبر 2026 اور 28 بدر. یہ تو جناب کیسے ہیں آپ سبھی لوگ؟ جناب امید کرتا ہوں کہ جناب بالکل جی خیریت کے ساتھ ہوں گے, ٹھیک ٹھاک ایک دم مزے میں ہنسے مسکراتے ہوئے کھلکھلاتے ہوئے چہچہاتے ہوئے جناب اپنے زندگی کا ایک اور خوبصورت دن جو ہے بہت ہی مزے کے ساتھ بہت ہی سکون کے ساتھ گزار رہے ہوں گے. زندگی میں آنے والا ہر دن سامعین کرام ایک بہت بڑی نعمت ہے ہم سب کے لیے, اور ہر دن ہمارے لیے ایک بہت بڑی اپرچونٹی ہوتی ہے, ایک موقع ہوتا ہے کہ کل کے دن میں جو ہم اچھا نہیں کر سکے آج کے دن میں اس کو سدھار سکیں. کیونکہ جناب مرنے کے بعد کہتے ہیں کہ ایک ہی پچھتاوا ہوگا کہ کاش ہمیں زندگی کا ایک اور دن مل جائے تو ہم اپنے سارے مسئلے حل کر لیں. یعنی کہ ایک دن ہمارے لیے کتنا اہم ہے کہ جس دن کی ہم جو ہے اللہ تعالیٰ سے یہ وش کریں گے کہ کاش ہمیں مرنے کے بعد اگر ایک اور دن دے دیا جائے تو ہم اپنے آپ کو بہت کچھ کر لیں. یعنی کہ 24 گھنٹے کے اندر آپ اپنی پوری زندگی کو, 100 سال کی زندگی کو, 80 سال کی زندگی کو سدھار سکتے ہیں. یعنی کہ ایک دن کتنی بڑی بات ہے, ہم کو ایک دن کو اتنا اہمیت والا نہیں لگتا ہے, ہر دن کو ہم جو ہے عام دنوں کی طرح گزارتے ہیں, لیکن مرنے کے بعد جو ہے دنیا سے جانے کے بعد اسی ایک دن کی طلب ہمیں تڑپائے گی کہ کاش ہمیں ایک دن مل جائے. جو ہمیں اور کہتے ہیں کہ جو سونا ہوتا ہے, جو نیند ہوتی ہے وہ آدھی موت ہوتی ہے, اور نیند سے جب اٹھے تو اللہ تعالیٰ کا شکر ادا کریں. اور جو کل ہم سے جو خطا ہوئی جو بھی ہوا اللہ تعالیٰ سے اس کی معافی بھی مانگے, اللہ تعالیٰ کو راضی بھی کریں. اللہ کو راضی کرنا کافی نہیں ہے, بندوں کو راضی کرنا بڑا ضروری ہے. جناب ہمارے مذہب میں جس کے ہم کلمہ گو ہیں یہاں پر انسانوں کے حقوق کی بڑی قدر ہے, بڑی قدر ہے جناب, اور حقوق العباد ادا کرنے کا حکم دیا گیا ہے. بہت سارے کام ہم ایسے کر رہے ہوتے ہیں کہ جن کی ضرورت نہیں ہوتی ہے اخراجات کی, لیکن آپ کے ساتھ کا پڑوسی جو ہوتا ہے وہ بھوکا پڑا ہوتا ہے, اس کی کچھ چیزوں کی ضرورت ہوتی ہے. وہ کہتے ہیں کہ کبھی کبھی جو ہے بازار کی دکان, محلے کی دکان کا چکر بھی لگایا کریں اور پوچھا کریں کہ کون سا ایسا بندہ ہے جس کا قرضہ کافی عرصے سے نہیں ختم ہو رہا. ٹھیک ہے جناب, تو اس کی جگہ اگر آپ 5-10 ہزار جمع کروا دیں گے تو پتہ نہیں آپ کتنا اجر حاصل کر لیں گے, کیونکہ وہ بندہ کسی مجبوری کے تحت جو ہے وہ اپنے کھاتے کو نیچے نہیں لا پا رہا یا اپنے جو ہے ادھار کو کم نہیں کر پا رہا. مجھے کہتے ہیں خلیل تابع شرما آوان جناب, اور ہر روز آپ کی خدمت میں ہم حاضر رہتے ہیں پورا ایک گھنٹہ اب سے لے کے ٹھیک 5 بجے تک. تو آپ اس وقت ویسے ہمارے ساتھ 3 اسٹیشن ہوتے ہیں, ٹانک, ڈیرا اور پہاڑ پور, لیکن پہاڑ پور ایف ایم کے اوپر کچھ ٹیکنیکل پرابلمز ہیں جس کی وجہ سے ٹرانسمیشن وہاں پر آف ہے. سو آج کل آپ ہمیں گلوبل ایف ایم 91 ڈیرا اسماعیل خان اور ریڈیو امن 88.8 ٹانک سے سنتے ہیں. تو تمام سامعین کرام کا جو ہمیں سن رہے ہیں جناب, ہمیں جوائن کرتے ہیں, ہمارے پروگرام کا حصہ بنتے ہیں, فیڈ بیک دیتے ہیں اور ہمیں بتاتے ہیں کہ کیسن نیچرل پاکستان نے ان کے لیے کتنی آسانیاں پیدا کر دی ہیں. جی جناب, جب ہم آسانی کا ذکر کرتے ہیں, کہتے ہیں کہ اگر آپ زندگی میں کسی بھی دوسرے کے لیے آسانی پیدا کرتے ہیں تو ان کے اللہ تعالیٰ کو یہ عمل بڑا پسند ہے. کسی کو راستہ بتا دینا, کسی کے لیے راستہ کلیئر کر دینا, ٹھیک ہے جناب, جس طرح میں بتا رہا تھا کہ کسی کا قرضہ کم کر دینا, کسی کے لیے بھی آسانی پیدا کرنا بڑی اجر کی بات ہوتی ہے, بڑے ثواب کی بات ہوتی ہے, اور اللہ کو یہ عمل بڑا پسند ہے جب آپ ایک انسان دوسرے انسان کے لیے آسانی پیدا کرتا ہے. جی جناب, کیسن کی بہت ساری پروڈکٹس, کچھ پروڈکٹ کا تعلق خوبصورتی سے ہے اور آپ کو خوبصورت بنا رہی ہیں ہمارے پروڈکٹس. ان پروڈکٹس کے اندر ہمارے 7 قسم کے صابن ہیں, ہمارے 4 قسم کے فیس واش ہیں, 5 قسم کے ہمارے 4 قسم کی کریمیں ہیں, ٹھیک ہے جناب, ہمارا سکن ٹونر ہے,
हमारे सेहत के प्रोडक्ट हैं, जैसे कि शिफाए दर्द ऑयल है, जैसे हाजमा कंट्रोल सिरप है, जैसे वेट कम पेट कम है, जैसे ताकत प्लस है। अच्छा जी, वेट कम पेट कम जो है, जो वजन कम करने वाली हमारी फक्की है, इसको अब चूंकि मौसम थोड़ा सा बदल रहा है, गर्मी के दिनों में हम आपको नहीं कहते थे कि नीम गर्म पानी के साथ इस्तेमाल करें, लेकिन आप यकीन जानिए कि चर्बी को पिघलाने वाली जितनी भी फक्कियां होती है ना, उनके साथ गर्म पानी ही लिया जाता है। अब ये मैकेनिज्म है उन जड़ी बूटियों को जो इफेक्टिव हो जाती हैं जब आप गर्म पानी के साथ फक्की लेते हैं, स्पेशली वो फक्की जिसका ताल्लुक आपकी चर्बी को पिघलाने से है। तो जितने भी वो हजरात मर्द और हजरात जो हमारी ये प्रोडक्ट इस्तेमाल करते हैं, जिसका नाम है केसन वेट कम पेट कम हर्बल वेट लॉस फॉर्मूला, तो अभी मौसम बहुत अच्छा होने लगा है, ठीक है जनाब, यानी कि गर्मी खत्म हो जाएगी, तो कोशिश करें इसको रात को पिएं या दिन को। इसका रिजल्ट बहुत फास्ट है जब आप इस फक्की को नीम गर्म पानी के साथ लेते हैं। इसका तरीकाकार हमने आपको बताया हुआ है, फैट को बर्न करने वाली ये फक्की है, इसके अंदर कुदरती अज़ा कुदरती तौर पर अपने असर से आपके जिस्म की गैर जरूरी चर्बी को पिघलाते हैं, मेल्ट करते हैं। तो ये जो चर्बी को पिघलाने का अमल है, ये फास्ट हो जाता है, ये तेज हो जाता है जब आप नीम गर्म पानी के साथ हमारी इस फक्की को इस्तेमाल करते हैं, ठीक है ना। दूसरी प्रोडक्ट जो हमारी ताकत प्लस है, उसको भी कोशिश करें, अभी सर्दी आने वाली है, तो नीम गर्म पानी के साथ जितने भी सफूफ लिए जाते हैं, जितनी भी फक्कियां खाई जाती हैं, उनका बड़ा रिजल्ट, बहुत आउटस्टैंडिंग रिजल्ट आता है, ठीक है जनाब। तो जिन लोगों को ये गिला शिकवा है कि उनको रिजल्ट स्लो मिल रहे हैं या कम मिल रहे हैं, तो भाई वो अपनी तरतीब को थोड़ा सा चेंज करें और जो वेट कम पेट कम फक्की है उसको नीम गर्म पानी के साथ एक चम्मच सुबह खाली पेट नाश्ते से पहले और एक चम्मच रात को खाने के बाद लें। ताकत प्लस का जहां तक ताल्लुक है, तो उसको भी अगर आप नीम गर्म दूध के अंदर जो है, क्योंकि कुछ अज्जा ऐसे होते हैं कि गर्म लेने के बाद उनकी अफादियत बढ़ जाती है, ठीक है ना। इसके अंदर भी कुछ जड़ी बूटियां ऐसी हैं जिनको आप अगर नीम गर्म दूध के साथ लेंगे तो वो और ज्यादा आपको फायदा पहुंचाएंगी, ठीक है ना, और ज्यादा इफेक्टिव होकर, क्योंकि जो टेम्परेचर होता है, आप देखें, आप चाय बनाते हैं, आप चाय जब बनाते हैं तो पानी को गर्म करते हैं, ठीक है, जब गर्म ना करें और उसमें आप पत्ती को हिलाते रहें, चीनी तो शायद हल हो जाए, लेकिन पत्ती हल नहीं हो पाएगी जब तक उसे टेम्परेचर नहीं मिलेगा, जब तक वो थोड़ी सी हीट अप नहीं होगी, तब तक वो रंग नहीं छोड़ेगी, तब तक वो अपना जायका नहीं छोड़ेगी। और हो सकता है अगर आप ऐसे ही ले लें तो चीनी तो मिक्स हो जाएगी, शायद वो आपको दूध मीठा लगे, लेकिन जो पत्ती की अफादियत है, जो चाय की अफादियत है, वो आपको पूरी ना मिल सके। तो इसी तरीके से कोई अज़ा ऐसे होते हैं जिनके लिए जो है पानी का थोड़ा सा नीम गर्म करना आपके लिए बहुत ज्यादा फायदेमंद होता है।

अस्सलाम वालेकुम एंड वेलकम बैक बिल्कुल अवेदन को यो सो दवा द्री मिनट मासरा दे नेट मसलावा چونکہ ماشاء اللہ حال صلاح ذکر چھ خا مخا نیٹ حکوم بند پروگرام دے چھ خا مخا مسالہ رضی داس منٹ یو دعا پورے کا نا ان شاء اللہ اس امید دا چھ نیٹ پر بالکل صحیح سلائی